वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर वाय गर गर वाय गर वाय गर वाय गर वाय गर